Thank you.

सहारा देवी एंड फिट कॉफी के बारे में खाना खाने की क्या हो?

0: प्राण चक्कर विषादी बीर बिजन मल खाँदा त्यस्तो औजार समेत उपलब्ध छ।
1: हाम्रो दाई मान्छे बिरामी भयो भने नि
0: सुन्नुहोस् न दाई,

20, 21, 22, 25.

Thank you.

شكرا على المعلومات.

हिजो भन्दा आज चाहिँ केही सुधार हुने र पश्चिम सुधारमा हिजोको जस्तै केही ठाउँमा नभएर ठुलो ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी र बागमती प्रदेशका थोरै स्थानमा हुने, बाँकी प्रदेशका हिमाली र पहाडमा एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका प्रायः भागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढी रहन्छ, भोलिको लागि वर्षाको सम्भावना पनि कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतः सफा नै रहनेछ, वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी त्यो ठाउँमा भने दिउँसोको समयमा त्यस हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी

संपा आगमन समय जनकपुर का प्रसिद्ध राजदेवी मंदिर सहित अन्य देवी देवता का मंदिरलाई आकर्षक ढंगले सजाइएको छ। मिथिलाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको जनकपुर धामको राजदेवी मन्दिरमा विजय दशमीको अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सजाइएको छ। राजा जानकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा आज व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्य सहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं दीपावली र छठ पर्वका अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोक चोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजया दशमी नजिकै

विश्वमै ठेक्का लागेको दशक पछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत सात वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो, तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यसै भित्रकी तयारीमा रहेको धानबारीमा वर्षाले पराए क्षति शीर्षकमा धौलेरीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर भेट्ने बेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले

ईसा सबको खबर छ राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30 देखि 35 हजार यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सचिवले त 25 कम्पनीलाई निरन्तर भाडा दिने नदिसाको अनाम शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल

सरकारका सहरी ग्रामीण बजारमा दैनिक बिक्री हुने तरकारी हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। उसै प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आएको हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या परिरहेको छ।

एकदम सल्लाहकार रही सल्लाहकार भइसकेपछि झन् बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ।

genetic advantage.

0: औषधी प्लान चक्कर बिसाइडी प्युबिजन मर्खा तथा त्यस्तै औजार सबै उपलब्ध छ। सुन्नुहोस् न दाइ, तपाईँको पशु बिरामी भयो भने घरमा गएर उपचार गर्ने मुद्दा साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा प्राणी बिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानलाई
0: साँच्चीकै धेरै सुविधा रहेछ। हो त, दुध बेच्ने हो भने सम्झनु सहारा डेरी एन्ड फिड सप्लिमेन्ट।

casa. Nós ainda precisamos ficar em casa para ficar morando.

सरकारी संस्थाको पछि मानको सन्दर्भमा समस्या रोकथाम जनावर जानकारी

पशुपक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका

0: समस्याको उपचार गर्ने
1: उपचारदेखि उपचार

मानिसहरूलाई स्वस्थ पारी सुरक्षित परिवार रेडियो कुर्मा

ensayar nada así, pero para salir, pues vamos a salir bien.

0: त्यस प्रयात्रमा विभिन्न किसिमका निर्णय बारेका विविधताहरू आइसकेको छ।
1: टोरी जातमा सुचेती लोकल टोरी, उन्नत जातमा मोरङ्गी, केराउ लोकल, केराउ सिक्किम, अर्किड केराउ, चना राजमा, मसिन घाँस, गहुँ, च्याउको बिउ, आलुको बिउ, रसुनको बिउ, विभिन्न जातका तरकारीका बिउहरू,
0: पशु पक्षीको औषधि, कुखुरा पालन व्यवसाय गर्नेहरू

0: टी न्यू विजन मुलाकात तथा कृषि ऊर्जा समेत उपलब्ध छ।
1: सुन्नुहोस्
0: न राई, तपाईँको पशु बिरामी भयो भने घर घर गएर उपचार गरिनुपर्छ भने प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशुको थापा रेडीमा तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानले त साँच्चीकै धेरै सुविधा गरेछ।

变成了零了点

0: parlate, se non ti va, sarai sposato di stampista.
1: Non lo so.

শ্যামা সম্পত্তিকে খুব সহজে Yeah.

Jesus,

0: तपाईँले मथुरा तरकारी तथा फल फुल पसल पूजा मर्द बजार दान पर्व र उपहारको रूपमा लैजाने वा दैनिक सबैको घरमा पाइने स्वस्थ माछा तरकारी तथा फल फुलहरू एकै छाना हुन्छ।
1: विभिन्न आइटम र मौसमी र बेमौसमी तरकारी तथा फलहरू
2: लगायत

किसान जो देखी सचिन असीम साहब को मूल रखा मसूर सरकार

प्रयोग गर्दा

सुन्नुहोस् न, र्यापर पिछाडिको शब्द जैविक तथा परम्परागत पिछाडिको प्रयोग गर्न सकिन्छ।

はい、ジャンプ投稿に続き、あの、

Thank you.

0: सबैजना हामी सक्नुभयो आजको गाईस्तरको छलफल सुरु गराउन त आज हामी परियोजनापूर्वको रचनाहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ.
1: जमिनको फुलले राजा फाटे वा पहिले फाटेको छ भने राजा फलाकी नहुने र जमिन भाषीले जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् त. भनेको हामीले त पहिलो ईश्वरको लिएको सोचेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ.
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु भएन.
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाले त गर्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अनुरोध गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
0: हो, उहाँले भनेको कुरा सही हो. ज्यान नजिकको धन, ज्यानले नभई के धन हो?

सागसा समय घाउ खटिराको समय अनि सारा सम्बन्धी रोगको समय हात खुट्टा झम्कने

Devo 50.

0: چای کو بابا سنجا پانچ بجے کاؤسن بریڈنگ میں سواگت دان میں ایک دن کے چودھری پہلے تین دن میں پرائی کا موسم سوال میں آتا नेपाल मौसम विज्ञान भएको अनुसार आज रात देशका हिमाली हो पहाडको भागमा हल्का मध्य जग्गा तथा तराईको भागको मौसम देशका पहाडी तथा हिमाली भूभागमा फेरि मध्य जग्गा तथा तराईको भागमा मौसम सफा रहँदा कर्णाली प्रदेशका हिमाली हो पहाडीको भागको दर्जे ठाउँ कोशी पार्वती गण्डकी लुम्बिनी मसुरी पश्चिम प्रदेशको पहाडी हो हिमाली भूभागको एक दुई ठाउँमा भर हल्का पानी पर्न हिमपातको सम्भावना रहेमा पानीले हाम्रो फेर तलब धान भइरहेको बटुटी सरिता थारू
1: नमस्कार म सरिता थारू हाम्रो धान लगाएर सर्वप्रथममा त सबै सब्जी घिरा भेल अब फुल जान हाम्रो घरमा भेटलाई पहिले सब पानी आएर सब धरा भेल खेती करना दुख मन लाइन मिलत अभी

0: ये कोई युवा ऐसा था कि जो रास्ता युवा सिटी तो कोई रास्ता नहीं हो ऐसा फिर उनको बहुत चीज हो तो फिर बहुत काटती हो लेकिन उन्होंने फिर बोला देना उसको साथ में कहा है
1: संगठन का अनुसार नेपालमा 30% वयस्का जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रस्तुत तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुँदा मृत्यु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धूमपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ।
3: तिम्रा प्रश्न, तिम्रा भावना अनि तिम्रा अनुभव अब 1 महिना

0: साथ
1: आदि कृष्ण भक्ति को कस्मेटिक उपचार सेवा

0: भागमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं।
1: तलबले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन,
0: लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

Thank you.

कैसे

सामान तथा फुटकर मिलेगा पानी का।

Thank you.

Thank you.

మన పరిశుభ్రీ యొక్క అభిప్రాయ సాక్షి ఉన్నారు.

0: योग्य समय लागेसँगै तपाईँकै चिर परिचित श्रेष्ठ एग्रोफेडमा विभिन्न किसिमका हिर्देबारीका बिउ बिजनहरू आइसकेको छ।
1: टुरिजम, मासु खेती, लोकल टोरी, उन्नत जातमा मोरङ्गी, केराउ लोकल, केराउ सिक्किम, अर्खेल केराउ, चना, राजमा, मसिन घाँस, गहुँ, च्याउको बिउ, आलुको बिउ, रसुनको बिउ, विभिन्न जातका तरकारीका बिउहरू,
0: पशु पक्षीको औषधि, कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा, कुखुराको दाना, गाई भैँसीको दाना।

Thank you.

Isten teljes

0: সেটা না ছোট ভাই হোক আজকে তো ভাই স্যার তো সকাল শুরু করা হবে তা আর আমি ওই জায়গা তো বলবো রাশিয়ার তো ভাই না দেখি ওরা শুনছো
1: पानीको मुहार सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भने कहाँ हुन्छ? पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। चलनको लोभ गरेर अनुरोध गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन?
2: एक पटक मलाई सेवा गर्ने

विभिन्न आइटमका औषधि र बेमौसमी तरकारी तथा फलफुलहरू, ड्रागन फ्रुट, अङ्गुर,

देशमाको लाखौं पदार्थको एक पटकको परिचय पनि गलत मानसिक समस्यालाई पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्ष मानिँदै गरौँ। तनाव पनि एक खुला कुरा गरौँ। समाधान लाखौं पदार्थ होइन, लाखौं पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्जवल भविष्य रोजौँ।

아니 그레이라고 말하더라. 그레이라서나오 그레이라서나오 BBC 리덕션 그 설교와 라디오 준비하러

snap

सन्देही सड़कमा सवारी साधनको चाप पनि बढेको छ। क्षमताभन्दा बढी यात्रु जाँदा दुर्घटनाको जोखिम पनि बढ्छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहारका आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। ती प्रगति मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने

मिटर घरहरूमा समेत पुगेको छ। बुढी गण्डकी जलविद्युत कार्यजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्पस क्षेत्र र केही निर्माण उपकरण पनि बाढीले बताएको प्राधिकरणले जनाएको छ। दुईवटा टेलिफोन टावर 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणको अनुसार नेपाली सेनाका 170 नेपाल प्रहरीका 133 र सशस्त्र प्रहरी पर नेपालका 177 जनाकाले कुल 437 सुरक्षाकर्मी प्रभावित

25 प्रतिशत रहेकोमा 2024 25 मा घटेर 28 प्रतिशत पुगेको छ भने 15 वर्ष

विवाह हुने सम्भावना 4.4 गुणा बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाइ राख्ने विपन्न परिवारलाई सहयोग गर्ने कानूनको प्रभावकारी कार्यान्वयन गर्ने सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बाल बालिका

परमेश्वरले

0: इस्लाम सही 67,000 रुपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले प्रदेश सभामा प्रस्तुत गर्नु भएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकेपछि अवश्य परिवर्तन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भिडालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सृजना गर्न खोजिएको आरोप लगाउँदै उनीले अहिलेको आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
1: अहिले बहुधारा राज्यको बारम्बार लगाएर हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सुनिश्चित एकैचोटि प्रोफेसर पाइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै
0: कंग्रेस मंत्र महाधिवेशन अंतर्गत अहिले पदाधिकारी को मत गणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मत गणना हुँदा उपसभापति को खुला तर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्री को खुला तर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुन्छ। उपसभापति को खुला तर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापति को समावेशी तर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुला तर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर दिला सङ्गौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

He said, "Zoom made up for some of the

0: आते थे या सलाह पड़ता है या कोई मेडिटेशन से मान्यता नियंत्रण वगैरह करने आप सुरक्षित स्थान पाना चाहिए।
1: तपाईले बिर्सनै भन्ने नम्बर चाहिँ 1-1-2-3-4 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। विद्यापतिर बेलबिर सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नु भयो। अनि यो पुग्दा आउ जाउ गर्दा ख्याल गर्ने कति कुरा चाहिँ के छन्?
2: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आशिषे ब्रिजको टाढोमा तपाईँले चाहिँ अलिकति सावधानी अवलम्बन गर्नुपर्ने देखिन्छ। चाहिने भन्दा उहाँले यात्रुहरूलाई चाहिँ अलिकति ठुलो भिडियो बनाउने ठुलो नजिक जाने तलतिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ। र ड्राइभरहरूले पनि अलिकति सावधानी अप्नाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गरेर पास गरेर चाहिँ उहाँले रूपमा चाहिँ यसरी एक तर्सीको रूपमा चाहिँ सरकार गर्नु भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घन्टा 10 किलोमिटर सिल टाइम गर्नुपर्ने हुन्छ। सिलमा एक्साइटेडहरू चाहिँ आउ जाउ गर्नु हुँदैन। त्यसमा चाहिँ सानो राइट गाडीहरू पुरै सम्म सक्छ। र उहाँले भएको अवस्थामा एकै साइडबाट चाहिँ त्यही गाडीहरू आवर्जन गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्ट्याग भर्न सक्ने, ब्रिज भाजिन सक्ने र कमजोर भन्न सक्ने देखिन्छ। त्यो भएको कारण उहाँले अधिकतम 40 सालसम्मको भेकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
1: बेलब्रिज निर्माणमा खटिल भएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेतालबतीको बेलब्रिजबाट आउ जाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौ किनार बन्द भएको सडक खुलेको छ। तर यो सडक खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको

सिस्टम त्यति चाहिँ पर्न सक्छ।

नाम जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5268-76 मा फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौँला।

सुरक्षित।

Thank you.

ما يدعى هذا تاريخ كل دوم

Thank you.

Thank you.

सरकार आवश्यक जानकारी लिन सकेका नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या

Thank you.

ma nani, tutto che era, ma la fila da non

Thank you.

Amen.

Se alle 9

Thank you.

खाना खाई, व्यायाम सब नमाज।

estrella más. Si quito una estrella, ¿verdad? ¿Qué?

0: ਸਕਦੇ ਤੁਸੀਂ ਨਿਯਮਿਤ ਸਵਸਥ ਜਾਂਚ ਕਰਾਓ।
1: ਜੀ ਬਹੁਤ

0: परीक्षण अवस्था भविष्य निर्माण गर्ने समय हो।
1: लागू पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ
1: र पहिले खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
0: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो गुरुद्वारा एफएमद्वारा सन्देश।

Americano, ma sono andati a trovare, mi fai